0: आवाज़ ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आद भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نماسته جی پیاریوس نوالا آب ریدیو اوزی توجیک هندی کند که سیده کش می سون رای بیب که زد هشوی را نیوز و اور هماره پرادیوسر ابو منصور اسمویل.
2: تاجکستان اور ویش که متوپوران گتناون پر نظر تازه اور ویش وسنیان خبرین ادکاریک سوتر سی ریدیو آوازی تاجیکی هندی ویبهاک سی 105.5 اف ام می سون سکته هی.
1: इस घंटे की मुख्य खबर है। ताजिकिस्तान के राष्ट्रपति उमाली रहमान ने संयुक्त राज्य अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप तथा ईरान के इस्लामी गणराज्य के राष्ट्रपति मसूद पिजिशकियान को बधाई संदेश भेजा। प्रधानमंत्री ने शहरिस्तान जिलों में कृषि कार्यों के प्रगति का निरीक्षण किया। दुशंबे में स्वास्थ्य और सौदार्य से संबंधित उत्पादों तथा सेवाओं की अंतर्राष्ट्रीय प्रदर्शनी शुरू हो गई है और अन्य समाचार हिंदी भाग को सुन सकते हैं। ताजिकिस्तान के राष्ट्रपति उमाली रहमान ने संयुक्त राज्य अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप, ईरान के इस्लामी गणराज्य के राष्ट्रपति मसूद पिजिशकियान तथा पाकिस्तान के प्रधानमंत्री महामहिम शहबाज शरीफ को बधाई संदेश भेजा, जिसमें कहा गया है, अत्यंत सम्मान और सभी भावना के साथ मैं आपको तथा संयुक्त राज्य अमेरिका और ईरान के सम्मानित लोगों को आपसे शांति समझौते के प्राप्त पर हार्दिक बधाई और शुभकामनाएं प्रेषित करता हो। ये वास्तव में एक महत्वपूर्ण घटना है जो आपके दरार इच्छाशक्ति और निरंतर प्रयासों का परिणाम है। ये मध्य पूर्व क्षेत्र में व्यापार शांति और स्थिरता स्थापित करने तथा विश्व का सुरक्षा प्रणाली को मजबूत करने में अत्यंत महत्वपूर्ण भूमिका निभाएंगे और शांति स्थापना के नए पहल के लिए एक मजबूत आधार प्रदान करेंगे। ताजिकिस्तान के राष्ट्रपति राष्ट्र का नेता उमाली रहमान ने पाकिस्तान के प्रधानमंत्री महामहिम शहबाज शरीफ को इस शांति समझौते तक पहुंचने में उनके प्रभावी मध्यस्थी की भूमिका के लिए हृदिक बधाई दी। उन्होंने कहा कि हम इस संवेदनशील मुद्दे के समाधान में आपके निरंतर प्रयासों और दरार इच्छाशक्ति को अत्यंत इच्छा महत्व देते हैं। इस समझौते के परिणाम निस्संदेह क्षेत्र और विश्व स्तर पर स्थायी शांति, अंतर्राष्ट्रीय सुरक्षा व्यवस्था के मजबूती तथा आर्थिक और सामाजिक विकास के लिए महत्वपूर्ण आधार प्रदान करेंगे। ताजिकिस्तान एक शांतिप्रिय देश के रूप में जो सभी प्रकार के संघर्षों और विद्वानों के मदम समाधान का समर्थन है, वर्तो और कूटनीति संवाद के माध्यम से इस महत्वपूर्ण कूटनीति उपलब्धि का ईमानदारी से स्वागत करता है। ताजिकिस्तान के प्रधानमंत्री सुलेमान जियोजोदा ने शहरिस्तान जिलों में कृषि कार्यों और आलू की फसल के स्थिति का निरीक्षण किया। इस दौरान बताया गया कि आलू उत्पादों का विकास देश की खाद्य सुरक्षा सुनिश्चित करने के लिए एक महत्वपूर्ण क्षेत्र है। किसानों को भूमि के प्रभावी उपयोग, कृषि कार्यों में सुधार और उत्पादकता बढ़ाने के लिए आवश्यक सुझाव दिए गए। خوجند شهر میان ترشت ویپار اور نویش پردشانی سوخت 2024 شروع هونه جاری ہے جو 20 جون تک جاری رہیں گے۔ ایسا یوجن کا ادیشیا ویا پارک کو برہوا دینا نیویش ہرکشت کرنا نریات کشمتا برہنا اور ادونے کے تکنیکوں کا اپیوگ تتھا کشیتر اور انترشیہ سایو کو مضبوط کرنا ہے پدرشنی کے دوران انترشیہ منچ اور فورم کے آیوجن کیے جائیں گے جن میں آرتھک اور نیویش سایو کے افسر پر چرچا ہوگی ایسا کارکرم کے تحت سوخت کشیتر کے پراموک اور تاجکستان میں چین کے راجدوت کے بیچ بیٹھک ہوئے جس میں دونوں دیشوں کے بیچ آرتھک اور نیویش سایو کو اور وستار دینے پر وچار ومرش کیا گیا تاجیک راشتر سنگرهالا که نیدشک زفرش اوی برویم زودانه منگولیا که راشتر سنگرهالا که نیدشک چولون سمین پال دوتوف که ساده ملاقات که دوران دونو دشو که بیچ سنگرهال که کشیتر می سایوگ مزبود او را ویستارید کنی سه سنبندید مدو پر چرچکه یه بیتاگی او روشه که پرتامان تراشتر سنگرهالا منچ که دوران منگولیا می آیوجید که گایده دونو پاکشونه تیاسی کورسانس که تک ورسات که سنرکشن اور پرستوتی سنیوکت پردرشانیا که آیوجون پیشیوارانو باون که دن پردهان ویگینی گنو سندهان سایوگ تدهان ترشت سنگرالویو سنبندو که ویکاس جیسی ویشایون پر ویچار ویماشکیا ایسا دوران یه بیهر کنکیت که اگای که تاجکستان اور منگولیا که راشت سنگرالای که بیج سایوگو مزبود کنه سنس کرتک سنبندو که ویکاس انو باون که دن پردهان اور سنیوکت سنگرالای که پریوجنون که کارید بیان میمات و بور بومی که نیب ها سکتا ہے منگولیا کی راشباتی سنگرالا کی نیدیش نے سنستان کی انتراشتیا گتی ویدیا ویدیشی سنگرالایو کی ساعت سنیوگ پردرشانیو کی انو بہاو ویگنی کرکرامو کی کلین ویان اور انتراشتیا سایو کی ویکاس کے بارے میں بھی جنکری پردہان کی پیوریوس نیوالوی تاستای سمچار ہمارے دوسرے پرسار انجارائی ہمارے ریڈیو کے ساتھ رہی ہے